जिनको मस्तक लिखिया तिन पाया हर नाम, मन मेरे एको नाम त्याए सर्व सुखा सुख उपजै